अब कहां ले जाएगा ये आवारापन, रहूं मैं मलंग मलंग मलंग। दिस टाइम फ्रॉम विद शर्मा इन द फिल्म मलंग मेट इन द हॉफ्ट्रोल अदित्या रॉय कपूर सामने मेट दिशा पटानी। Ja, een film release uit het jaar 2020. We blijven dicht bij het jaar 2020, dit keer het jaar 2019. De filmkanaam heet J. Mami.